0: सिंध का हर चप्पा हर गोशा
1: GAFM 88 नेटवर्क से जुड़ा।
0: GAFM 88 नेटवर्क, सिंध की आवाज।
2: खुशखबरी खुशखबरी, अखियन जी मुफ्त कैंप फारहान शुगर मिल्स शेख बिरकियो में अखियन जे सभी मरीजन लाए टे डी वारी मुफ्त अखियन जी सर्जिकल कैंप प्रोग्राम दाखला ऑपरेशन 13-14 अक्टूबर बरोज अंगारे अरबाजे डी
3: मातली आस पास की अवाम लाए खुशखबरी। मातली शहर जी पहरी होलसेल मोहम्मदी फार्मेसी मातली, जिते हर दवा अवां के होलसेल रेट में मिलंदी। मेडिकल स्टोर वारन लाए 12% ऐं घरू सार्फिन लाए हर दवा 10% रियायत ते मिलंदी। जेका मेडिसन असां वटि बर वक़्त मौजूद न हूंदी उहा ॿिए ॾींहुं घुराए पूरी करे ॾींदासीं। घरू सार्फ हुजे या मेडिकल स्टोर वारा, उन्हनि खे राइडर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी। राइडर खे 50 रुपया खरीदार अदा कंदो। टाइमिंग सुबुह 9 खां 6:30 शाम ताईं। नोट, असां वटि लूज गोरियूं या कैप्सूल न मिलंदा। एड्रेस मोहम्मदी फार्मेसी, नज़्द अली शेर कांटा मेन हैदराबाद रोड मातली। राबते लाए अशोक कुमार मोबाइल नंबर 03130863163।
4: खुशखबरी, अवां जे पंहिंजे शहर मातली में अवां जो जातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली। डॉक्टर अज़ा मुस्तफ़ा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण औरतन जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण बांझपन।
3: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी। याद रखनि निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो। निज़ामाणी मेडिकल सेंटर ते OT लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे। निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाइ एडमिन नाना सोलंगी मोबाइल नंबर 03-310-31-43-842।
5: अमर सिंध जे सींध में एक चमकंदड़ सितारो,
6: डुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल।
5: अम्मा आयशा अस्पताल लोतकाणी चौक मातली ते औरतुनि जे बीमारियुनि जी माहिर डॉक्टरयाणी डॉक्टर अतीका सईद।
6: रोज़ानो सुबुह जो 10 खां 10:00 ताईं मरीज़नि जो इलाज कंदी।
5: औलाद जो न थियण औरतुनि जे मखसूस बीमारियुनि, हीअ में सूर, चेल में सूर, रत जो घटि थियण, कमज़ोरी ऐं औरतुनि ऐं ॿारनि जो इलाज ऐं अल्ट्रासाउंड कंदी आहे ऐं नॉर्मल डिलीवरी पिण कई वञे थी। ऐं डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
7: यादि रखंदा, डॉक्टर अतीका सईद हर जुमे जे ॾींहुं मरीज़नि जो मुफ़्त इलाज कंदी।
6: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली। वधीक मालूमात लाइ 03-347-32-41-230।
8: It's 9 a.m. This time check is brought to you by
9: White Ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
0: खुशखबरी खुशखबरी, अवां जे पंहिंजे शहर मातली में अलरासी हेल्थ केयर क्लिनिक डंदो रोड मातली ते खुली चुकी आहे, जिते ॿारनि औरतनि ऐं मर्दनि जे हर बीमारी जो इलाज क्वालिफाइड ऐं MBBS सीनियर डॉक्टर मोहम्मद अशरफ लगारी कंदो आहे। डॉक्टर मोहम्मद अशरफ लगारी साहब रोज़ानो शाम 4 वॻे खां राति 10 वॻे ऐं हर आचर ते सुबुह 10 वॻे खां राति 10 वॻे ताईं मरीज़नि जो इलाज कंदो आहे। यादि रखंदा, दायमी बुखार, नज़लो ज़ुकाम, बदन में सूर, बेचैनी, कमज़ोरी, मलेरिया, मुदे जो बुखार, TB, बदहज़मी, मल्लो ऐं ॿियनि बीमारियुनि जो इलाज कंदो आहे।
10: एड्रेस दंदो रोड अल मदीना होटल जे पोयां डॉक्टर मोहम्मद अशरफ अल राज़ी हेल्थ केयर क्लिनिक मातली। वधीक राब्ते लाइ सजाद अली लिगारी मोबाइल नंबर 03-7074-95-244।
11: फाइनली अब थोड़ा मी टाइम बनता है। हाँ तो और क्या, सारा दिन फंक्शन में बिजी रही हैं हम। अब स्किन की केयर करें, कल बारात पे भी जाना है। तुम स्ट्रॉबेरी वाली, वो भी सुपर वाइट की? ऑब्वियसली मेरी फेवरेट है क्योंकि इससे ही मुझे कोरियन ग्लास स्किन मिलती है। तुम कौन सी यूज करती हो?
12: मैं सुपर वाइट की राइस क्रीम यूज करती हूँ जिसमें पाया जाने वाला कोजिक एसिड स्किन को हेल्दी रखता है एंड ग्लोइंग रखता है।
13: मेरे फेस पे ऑयल बहुत होता है इसलिए फ्रेश स्किन के लिए सुपर वाइट ऑयल फ्री क्रीम।
12: और मैं यूज करती हूँ सुपर वाइट टर्मरिक क्रीम जिसके यूज से मेरी रंगत रहती है गोरी। एंड आई एम यूजिंग विटामिन सी क्रीम फॉर बेस्ट एंड ग्लोइंग क्लीन स्किन।
11: अच्छा, वेरिएंट सबके डिफरेंट लेकिन चॉइस सबकी है।
14: सुपर वाइट।
1: मातली के हो तो आवाज भी मातली की है।
9: सुनते रहो GFM 90.4।
15: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي هذا بلاغ للناس ولينذروا به وليعلموا۔ سورہ توبہ میں ہے کہ اگر کوئی شخص تمہارے پاس آ کر مسلمان ہونا چاہے اور تم کو سلام کرے تو تم یہ نہیں کہہ سکتے کہ لست مؤمنہ، تم مومن نہیں۔ ایک صحابی نے اسی طرح ایک شخص کو غلط فہمی میں مار ڈالا تھا جبکہ وہ مغلوب ہوا کلمہ پڑھ رہا تھا، تو آپ صلی اللہ علیہ وسلم بہت ناراض ہوئے اور فرمایا کہ کیا تم نے اس کے دل میں گھس کے دیکھا تھا، تم نے اس کے اندر جا کر دیکھا تھا کہ وہ جھوٹ بول رہا ہے؟ تو اسلام کی طرف کسی کی رغبت، خواہ وہ کسی دنیاوی مفاد کی خاطر ہو یا کسی چال کے لیے ہو یا کسی بھی وجہ سے ہو، ہمارے پاس کوئی انسٹرومنٹ ایسا نہیں کہ جس سے ہم کسی کی نیت کو جج کر سکیں کہ کون کس لیے مسلمان ہونے کی بات کر رہا ہے۔ ہو سکتا ہے کہ ایک شخص بغیر نیت کے ہی کر رہا ہو، کسی دنیاوی دباؤ کے تحت ہی کر رہا ہو، کسی لالچ میں کر رہا ہو، کسی دنیاوی فائدے کے لیے کر رہا ہو، لیکن آپ کو اس کوئی گارنٹی نہیں کہ وہ پہلے اس طرح اس طرف کو آئے اور بعد میں وہی چیز اس کے لیے ایک حقیقت بن جائے، وہی چیز اس کے لیے ایک سچائی بن جائے۔ کیونکہ بارہا ایسا ہوا ہے، بہت مثالیں ایسی کہ بری نیت سے لوگ آئے اور سچے مسلمان بن کر گئے۔ حضرت عمر کا واقعہ کیا بتاتا ہے؟ کیا سوچ لے کر گھر سے نکلے تھے اور قرآن کے سننے نے ان کا دل بدل ڈالا۔ آپ کیسے جانتے ہیں کہ کوئی شخص اگر خراب نیت لے کر ہی آیا ہے تو وہ ہمیشہ خراب ہی رہے گا؟ دل تو اللہ کے ہاتھ میں، ہدایت تو وہ دیتا ہے۔ آپ کا کام کیا ہے، لوگوں کی نیتوں پہ شک کرنا یا سچے دل سے لوگوں کو میسج کنوے کرنا؟ ہمیں حکم کیا دیا گیا ہے؟ ہم لوگوں کے ظاہر پر ان سے معاملہ کریں۔ ہمیں اس بات کا مکلف قرار نہیں دیا گیا، ہمیں اس تکلیف میں نہیں ڈالا گیا کہ ہم لوگوں کے دلوں کی باتوں کو جانچیں اور پرکھیں اور پھر اس کے بعد کوئی وہم و گمان پر اور دلوں کی باتوں کو جانچیں اور پرکھیں اور پھر اس کے بعد کوئی

0: بلوچستان میں سیکیورٹی فورس جو آپریشن پنج دہشتگرد مارجی ویا. آئی ایس پی آر موجب ضلعے واشق میں سیکیورٹی فورس گجے اطلاع تے آپریشن کیا. آپریشن دوران بھارتی پراکسی فتنل ہندوستان جا پنج دہشتگرد مارجی ویا. سیکیورٹی ذریعے موجب مستونگ میں کاروائی دوران بد دہشتگرد مارجی ویا جدیں تو 104 افغان شہری گرفتار. تربت میں انسانی اسمگلنگ کی کوشش ناکام بنائی وئی. 104 افغانی شہری گرفتار کیا ویا. امریکہ ایران خلاف مدر آف آل پمپس استعمال کرنے تے غور شروع کرے چھڈیو. ایران جے توانائی ایٹمی ماگن کے نشان بنائے ویندو. امریکی خبرو ادارے سی این این پارا دعویٰ کئی وئی ہے. سی این این پانچ رپورٹ میں جنایا ہے تو پینٹاگون تہران خلاف نئے فوجی کاروائی جو منصوبہ تیار کرے ورتو ہے. امریکی فوج کے ایران تے حملے لائے ٹرمپ جے حتمی منظوری جو انتظار ہے. بیئر جنگ شروع تھی تو پینٹاگون پہروں بھیرو تہران خلاف مدر آف آل پمپس جو استعمال کندو.
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹورک پر کے ٹی این نیوز.
2: برٹ ٹو یو بائی سپر وائٹ آئل فری بیوٹی کریم. منفرد اور جدید فارمولیشن کے ساتھ آپ کو گورا بنائے. سپر وائٹ آئل فری بیوٹی کریم کے نیچرل منرلز جو دے بنا چپ چپ کے چہرے پر نکھار صرف چند دنوں میں. اب پروڈکٹ بائے اکسا کاسمیٹکس پاکستان.
3: سندھ کے ماتھے کا جھومر
4: جی ایف ایم 88 نیٹورک.
5: سندھ کی آواز.
6: जेकॾहिं तव्हांखे मैदे जी तकलीफ़, सीने जी जलन, खटियूं उघरायूं, बुख न लॻण या बदहज़मीअ जहिड़ा मसाला आहिनि त हाणे परेशान थियण जी ज़रूरत न आहे. इस्तेमाल करियो शिफ़ाए मैदा कोरस. जेको मैदे जी ख़राबी ऐं हाज़मे जे मसालनि लाइ आज़मूदा ऐं फ़ाइदेमंद कोरस आहे. शिफ़ाए मैदा कोरस मिलण जो हंधु हराचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं. हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली. राब्ते जे लाइ फोन करियो 0302-36-36-879 ऐं 0312-34-01-287. शिफ़ाए मैदा कोरस. सिहतमंद मैदो, सिहतमंद ज़िंदगी.
7: फाइनली अब थोड़ा मी टाइम बनता है. हाँ तो और क्या, सारा दिन फंक्शन में बिजी रही हैं हम. अब स्किन की केयर करें, कल बारात पे भी जाना है. तुम स्ट्रॉबेरी वाली, वो भी सुपर वाइट की? ऑब्वियसली मेरी फेवरेट है क्योंकि इससे ही मुझे कोरियन ग्लास स्किन मिलती है. तुम कौन सी यूज करती हो?
8: मैं सुपर वाइट की राइस क्रीम यूज करती हूँ जिसमें पाया जाने वाला कोजिक एसिड स्किन को हेल्दी रखता है एंड ग्लोइंग रखता है.
9: ऑयल बहुत होता है इसलिए फ्रेश स्किन के लिए सुपर वाइट ऑयल फ्री क्रीम.
8: और मैं यूज करती हूँ सुपर वाइट टर्मरिक क्रीम जिसके यूज से मेरी रंगत रहती है गोरी. एंड आई एम यूजिंग विटामिन सी क्रीम फॉर बेस्ट एंड ग्लोइंग क्लीन स्किन.
9: अच्छा, वेरियंट सबके डिफरेंट लेकिन चॉइस सबकी है.
10: सुपर वाइट.

0: तू तो मेरा फैन।
1: वाइट एज ब्यूटी क्रीम 5-डे ब्यूटी प्लान के साथ एलोवेरा विटामिन और एवोकाडो की भरपूर खूबियाँ, जिसके मिनरल्स स्किन में फौरी एब्जॉर्ब हो जाएं, स्किन को फेयर और फ्रेश बनाए, आपको दे बेताब निखरा निखरा चेहरा। वाइट एज ब्यूटी सोप से मिले चमकता निखार ताजगी के साथ। वाइट एज ब्यूटी क्रीम, ग्लोइंग स्किन का राज, अ प्रोडक्ट ऑफ बायोकॉन इंटरनेशनल पाकिस्तान।
2: जिंदगी गुजारियो एतमाद सा कुरान के समझी बुधंदा रहो। डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोजानो सुबह 9:55 ते सिर्फ GFM 88 नेटवर्क ते।
3: छावा के साह जे बीमारियन सबब साह में तंगी आहे, सहक तंग करे छड़ियो आहे, साह खणण में तकलीफ आहे, खंग नथी छड़े, ऐं दायमी साह जे तकलीफ होजण जे करे अवां जे फेफड़न में तमाम घणी तकलीफ आहे, त पोइ हाणे अवां परेशान न थियो। छाकाण जो मातली ऐं आसपास जे अवाम जे लाइ खुशखबरी, अवां जे पंहिंजे शहर मातली में सीनियर चेस्ट स्पेशलिस्ट डॉक्टर नियाज अहमद जूणे जो MBBS DTCD TB दम इलाही फिफड़न जे बीमारियन जो माहिर हर जुमे जे ॾींहुं शाम 3 वॻे खां शाम 5 वॻे ताईं मरीजन जो मुआइनो कंदो। जी हा, अवां जो ॼातल सुञातल डॉक्टर नियाज अहमद जूणे जो हाणे अवां जे शहर मातली में, त पोए देर न करियो ऐं हर जुमे ते शाम जो 3 वॻे खां 5 वॻे ताईं डॉक्टर साहब सां मशवरो करे सघो था। एड्रेस MK अस्पताल मातली, नोतकाणी चौक, नया पुल, बदीन रोड, मातली। वधीक राबते लाइ हाजी मोहम्मद अनवर सोलंगी, मोबाइल नंबर 03-1202-76840। मातली ऐं आसपास जी अवाम लाइ खुशखबरी, मातली शहर जी पहिरीं होलसेल मोहम्मदी फार्मेसी मातली, जिते हर दवा अवां खे होलसेल रेट में मिलंदी। मेडिकल स्टोर वारनि लाइ 12% ऐं घरू सार्फिन लाइ हर दवा 10% रियायत ते मिलंदी। जेका मेडिसन असां वटि बर वक़्तु मौजूद न हूंदी, उहा ॿिए ॾींहुं घुराए पूरी करे ॾींदासीं। घरू सार्फ हुजे या मेडिकल स्टोर वारा, उन्हनि खे राइडर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी। राइडर खे 50 रुपया ख़रीदार अदा कंदो। टाइमिंग सुबुह 9 खां 6:30 शाम ताईं। नोट, असां वटि लूज गोरियूं या कैप्सूल न मिलंदा। एड्रेस मोहम्मदी फार्मेसी, नज़्द अली शेर कांटा, मेन हैदराबाद रोड, मातली। राबते लाइ अशोक कुमार, मोबाइल नंबर 03-1308-6-3163।
4: खुशखबरी, अवां जे पंहिंजे शहर मातली में अवां जो ॼातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं, सलीम कॉलोनी, टंडो गुलाम अली रोड, मातली। डॉक्टर अज़ा मुस्तफ़ा, CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण, औरतनि जी मखसूस बीमारियुनि जो इलाज, ऐं ॿार जो न थियण, बांझपन।
3: डॉक्टर अज़ा मुस्तफ़ा, MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी, हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी। यादि रख, निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो। निज़ामाणी मेडिकल सेंटर ते OT, लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे। निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाइ एडमिन नाना सोलंगी, मोबाइल नंबर 03-1010-31-43-842। अमर सिंध जे सींध में एक चमकंदड़ सितारो,
5: डुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल।
3: अम्मा आयशा अस्पताल, नोतकाणी चौक, मातली ते औरतुनि जे बीमारियुनि जी माहिर डॉक्टरयाणी डॉक्टर अतीका सईद।
5: रोज़ानो सुबुह जो 10 खां 10:00 ताईं मरीजनि जो इलाज कंदी।
3: औलाद जो न थियण, औरतुनि जे मखसूस बीमारियुनि, हई में सूर, चेल में सूर, रत जो घटि थियण, कमज़ोरी ऐं औरत عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی ہے نارمل ڈلیوری پن کئی ونے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی ہے
6: یاد رکھندا ڈاکٹر عتیقا سعید ہر جمعے کے ڈی مریضن جو مفت علاج کندی
5: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3141-200
2: خوشخبری اواں جے پنجے شہر ماتلی میں الراسی ہیلتھ کیئر کلینک ڈندو روڈ ماتلی تے کھلی چکی ہے جتے بارن عورتن مردن جے ہر بیماری جو علاج کوالیفائڈ ایم بی بی ایس سینئر ڈاکٹر محمد اشرف لگاری کندو ہے ڈاکٹر محمد اشرف لگاری صاحب روزانہ شام 4 وگے کا رات 10 وگے ہر آچر تے صبح 10 وگے کا رات 10 وگے تائیں مریضن جو علاج کندو ہے یاد رکھندا دائمی بخار نزل و زکام بدن میں سور بے چینی کمزوری ملیریا مدے جو بخار ٹی بی بدہضمی ملو بین بیمارن جو علاج کندو ہے
7: ایڈریس دندو روڈ المدینہ ہوٹل کے پویاں ڈاکٹر محمد اشرف الرازی ہیلتھ کیئر کلینک ماتلی ودیک رابطے لائے سجاد علی لگاری موبائل نمبر 0370-3495-244
8: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے
2: سنتے رہو جی ایف ایم 90.4

0: شاعر غازی خان رند صاحب تمام گڑے مہربانی بلیکار چوندا سی تا کے آئیں تا نئی آر جی کے ویلکم چے وا ویلکم ویلکم تمام گڑے مہربانی آئیں دیوانی فقیر راجے خانانی کا اسا کے فقیر ابراہیم لنجوانی صاحب ایک دو بہر یاد کے فقیر حسین رضا لنجوانی فقیر فدا حسین لنجوانی اوان جی مہربانی آئیں ننڈڑی رباب نایاب بدھے پے تمام گھنی مہربانی تھینک یو بھلی کار چوندا سی تواں کے بھی شہباز ملا آر جے شہباز ملا چے تو صفا مارے چھڈیو چھو بھلا چھا تھیو تا سمجھو تا عرفہ چھا مسلو
1: خبر نہ ہے یار وہ بدائیں دا خبر پوندی
0: کچھ کن آر جے ہوندا نا بے آر جے کے ایں چوندا آئیں گوٹھا ہے اچھا دیوانی فقیر میں میسج شامل کیا ہے یعنی ڈبل اچھی ہوا شہر سیرانی کا ایکڑو ودیک میسج پتو ہے اوپن جیل ہے سیرانی شہر کا پنیا دکھن طرف یعنی سمڈ ہی ویجو اوپن جیل جو گوٹھا ہے کریم داد چانگ اتا کا اسا کے بدے تو وحید چانگ وجاہت چانگ اوہ جو تمام گھنے مہربانی وجاہت چانگ اوہ سا گڑا میانداد چانگ تاں جو مہربانی رستم چانگ تاں سا گجیب دے پیو اوہ جو تمام گھنے مہربانی بلیکار چوندہ سی ماستر اعجاز چانگ سا بودے پیو نڈڑو باسد چانگ بودے پیو کروڑے کرو بسونا سائیں ہی میسے شامل کرے اٹھو تمام
1: अब्दुल जबार नोड़ियो न्याज अहमद नोड़ियो
0: ये गोठा है गुंगियो गुंगियो थरपार करे गोठा है उतां का
1: अब्दुल जबार नोड़ियो न्याज अहमद जोड़े जो नोड़ियो इमदाद अली नोड़ियो सचल नोड़ियो थरपार कर गोठ गुंगियो खा अब्दुल जबार नोड़ियो
0: जी थैंक यू वेरी मच लख थोरा तहां जा थैंक यू ये रिपीट शायद मैसेज आयो ता रिपीट इन करे शामिल करे पे जो बदफा मैसेज आयो भाई जान जदी मोकलियो तो दफो मैसेज मोकलियो इमदाद अली नोड़ियो ए सचल नोड़ियो ता का बुधे पियो किरोडे कुरब ता जा थरपार कर जे गुंगियो का ता असा याद कयो है आई मेहरबानी वडा वडा वाजा आई मैसेज जनाब असा के पतो चूहड़ जमाली का अनाज नंगर खान जमाली आई बियो केजो मैसेज है
1: मोहम्मद हाशम जमाली
0: आई बियो
1: मोहम्मद महराब जमाली गुलाम कादर जमाली
0: शोला जवाब है चूहड़ जमाली का तां लिखियो वडा वडा तां जा थैंक यू झलूरी का खालिक लाशारी साहब छा लिखियो है
1: अदी आरफा के वेलकम
0: जी
1: थैंक यू अदा
0: मेहरबानी तवा जो आरफा के वेलकम चयो है आई मजस खातिन उतरात ही जो ट्रैक आयो तां के बुधराई हूं प्या आई शॉर्ट ब्रेक है शॉर्ट ब्रेक का बिना ब्रेक इंदासी शामिल कंदासी जगह फेसबुक ते बुधो पे कमेंट जरूर कजो लाइक कजो शेयर कजो

0: It's 8 p.m. This time check is brought to you by
1: D Skin Beauty Cream. Asli Glow Har Diya Josho. A product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: Brought to you by
4: Super Vibes Rice Collagen Beauty Cream. A product by Aksa Cosmetics Pakistan.
5: پارلیمنٹ خیبر پختونخوا میں گورنر راجہ ایمرجنسی جی منظوری دے چڈی اپوزیشن جو سخت احتجاج حکومت خلاف نعرے بازی وفاقی وزیر طارق فضل چودھری پاراں کے پی میں ایمرجنسی گورنر راجواری پیش کل رت اکثریت رائے سے منظور کی وی نائب وزیر اعظم اسحاق ڈار چھو تو کابل میں چائے پینے بعد ٹی ٹی پی کے چڈے ہو بدھاؤ جیلن میں دہشت گردن کے کی آزاد کیا کے پی جی صورتحال جا ذمہ وار پی ٹی آئی جا کچھ مانو آئن جمہوریت جو درس نہ ڈنو ونے اصا سموری جماعت آئین تے عمل کیا ہے کے پی میں کھیل سمورا قدم قانون ہے آئین موجب آئن دہشت گردی کے ہانے ختم نہ کیا تو کدیں بھی ختم نہ تھی کے پی میں ایمرجنسی کا بچن لائے آخری منٹ تائیں کوشش کئی دہشت گردی خلاف کے پی حکومت کے گڈ رکھن جی ہر ممکن کوشش کئی پر سہیل آفریدی جو رویو گڈ ہلن وارو نہ ہو وفاقی گھرو وزیر محسن نقوی ایک بھیرو بیہر اپوزیشن کے گالین جی آچ کرنے چاہو آئے تا سہیل آفریدی کے بھی آپریشن میں فوج سا گڈ نہ ہو چوندو ہو تا فوج سا گڈ ہلن سیاسی طور افورڈ نہ تو کرے سگا گالین ماں بھی ہی اتھی ویا ہوا اسا آخر تائیں بیٹھا رہیا سی کے پی میں گورنر راجہ ایمرجنسی لگائے وفاق کے خطرے میں ودھو ہوا ہے اسحاق ڈار مولانا فضل الرحمان کے وڈے وزیر کی تبدیلی لائے نہ چیو ہو چا وڈو وزیر تبدیل کرنے سے دہشت گردی ختم تھی ونے ہا پارلیمنٹ میں خطاب کرنے پی ٹی آئی چیئرمین ویسر گوہر چیو ہے تو گالین دوران رانا ثنا اللہ محسن نقوی اعظم نذیر جو کردار سارا جوگو ہو اصا ہر طریقے سے دہشت گردی کی مذمت کئی رگو آخری لائن تے اختلاف تھو ان 72 کلاکن میں ایمرجنسی لگائن جو چیو اسا جرگے اسمبلی کے فیصلے تحت ہلن کی گال کئی ہوئی اپوزیشن لیڈر محمد خان اچکزئی چیو تو محسن نقوی سے کدیں بھی ملاقات نہ تھی پی ٹی آئی وارا بھی آچر تے لانگ مارچ ختم کرنے لائے تیار تھی گیا ہوا سومر تے بانی سے ملاقات بھی طے ہوئی مولانا فضل الرحمان سب کچھ بدائے چکو ہے گالین والے عمل کا اپوزیشن پانا دھار تھی پڑھی انسرن سبب گالین جو عمل متاثر تھو پارلیمنٹ میں خطاب کرنے پی پی سینیٹر شہری رحمان چاہو تھا گالین دوران بیرسٹر گوہر جو رویو مثبت ہو اپوزیشن جا گھنا مطالبہ بھی تسلیم تھی ویا ہوا اپوزیشن پان گالین کا پرے تھی پارلیمنٹ کے اجلاس دوران وزیر اعظم شہباز شریف کی اپوزیشن لیڈر محمود خان اچکزئی سے ملاقات بنی اغوڑن ہاتھ ملائن بعد مختصر گال بول بھی کئی ذریعن جو چوڑا ہے تو وزیر اعظم اپوزیشن لیڈر کے الیکشن کمیشن میں مقررین کے حوالے سے گالیوں کرنے لائے چیو ہے
6: اور تین منزلہ عمارت تھی اس کے اوپر تین کلاسز تھی 20 سے زائد بچے جو ہیں اس میں شہید ہو چکے ہیں اور دوسرے 20 میں شہید ہو چکی ہے اور 47 سے قریب ہو چکی ہے 25 جو ہے ان کو شفٹ کیا گیا لیڈی ریٹ ہاسپٹل ان کو بتایا تین کلاسز تھی اس میں بچے تھے اور ابھی مزید ہمیں خطرہ ہے اللہ تعالیٰ خیر کرے لیکن ہلاکتوں کا خدشہ زیادہ ہے تو شفٹ کر رہے ہیں تھوڑی آپ کے سامنے تنگ دلی ہے ریسکیو میں مشکلات آ رہی ہیں تو کوشش بڑھتی ہے
5: ऐं पिशावर में निजी स्कूल जी छित किरण जे नतीजे में 34 शागिर्दनि समेत 35 ॼणा दॿिजी फोत 20 ज़ख़्मी पुलिस स्कूल जे मालिक ऐं प्रिंसिपल खे गिरफ़्तार करे वरितो के पी हुकूमत साने जी जाच लाइ कमेटी जोड़े छॾी वज़ीर आज़म शहबाज़ शरीफ़ पारां बि वाक़िए जी रिपोर्ट तलब ज़ख़्मियुनि खे बहितरीन तिबी सहूलियतूं ॾियण जी हिदायत CCPO पिशावर चयो आहे त वाकियो संगीन लापरवाही जो नतीजो आहे सोड़ियुनि घिटियुनि में गैर मयारी स्कूल क़ाइम कयो वियो हो
2: آپ سن رہے تھے GAFM نیٹورک پر KTN نیوز
3: برٹ ٹو یو بائی سپر وائٹ آئل فری بیوٹی کریم منفرد اور جدید فارمولیشن کے ساتھ آپ کو گورا بنائے
4: सुपर वाइट ऑयल फ्री ब्यूटी क्रीम के नेचुरल मिनरल्स जो दे बिना चिप चिप के चेहरे पर निखार सिर्फ चंद दिनों में।
3: अ प्रोडक्ट बाय अक्सा कॉस्मेटिक्स पाकिस्तान।
7: सिंध की हो तो आवाज भी सिंध की है। GFM 88 नेटवर्क। GFM 88 नेटवर्क सिंध की आवाज।
8: अरे न खुश्क और बीरोनों की स्किन हर इन्हीं जलाए छा डैमेज एंड डल स्किन के कयो आउट पर यू किए तो के खपे सुपर वाइट राइस कॉलेजन ब्यूटी क्रीम जहे में आहिन चावरन जो खूबियों आई कोजिक एसिड फॉर्मुलेशन जो जिल्द के रिस्टोर करे उन जी नमी के लॉक करे आई चावरन जो खूबियों जिल्द मा फाइन लाइंस एंड झुरन के घट कन आई रिंकल्स के घट करे सिर्फ टिन बीहन में जिल्द के बढ़ाए नरम मुलायम एंड ब्राइट उन सा गरुगत सुपर वाइट ब्यूटी सीरम जैसी हर कतरे सा चेहरे के मिले अधिक खूबसूरती हर भी रहो ब्यूटीफुल सुपर वाइट राइस कॉलेजन ब्यूटी क्रीम अ प्रोडक्ट ऑफ अक्सा
9: चावां के साह जे बीमारियुनि सबब साह में तंगी आहे सहक तंग करे छॾियो आहे साह खणण में तकलीफ़ आहे खंघ नथी छॾे ऐं दाइमी साह जे तकलीफ़ हुजण जे करे अव्हां जे फिफड़नि में तमामु घणी तकलीफ़ आहे त पोइ हाणे अव्हां परेशान न थियो छाकाणि जो मातली ऐं आसपास जे अवाम जे लाइ ख़ुशख़बरी अव्हां जे पंहिंजे शहर मातली में सीनियर चेस्ट स्पेशलिस्ट डॉक्टर नियाज अहमद जूणे जो MBBS DTCD TB दम एलर्जी ऐं फिफड़नि जे बीमारियुनि जो माहिर हर जुमे जे ॾींहुं शाम 3 वॻे खां शाम 5 वॻे ताईं मरीज़नि जो मुआइनो कंदो। जी हा, अव्हां जो ॼातल सुञातल डॉक्टर नियाज अहमद जूणे जो हाणे अव्हां जे शहर मातली में। त पोइ देर न करियो ऐं हर जुमे ते शाम जो 3 वॻे खां 5 वॻे ताईं डॉक्टर साहब सां मशवरो करे सघो था। एड्रेस MK अस्पताल मातली नोतकाणी चौक नया पुल बदीन रोड मातली। वधीक राबते लाइ हाजी मोहम्मद अनवर सोलंगी मोबाइल नंबर 03102768400।
10: अमर सिंध जे सींध में एक चमकंदड़ सितारो
11: डुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल
10: अम्मा आयशा अस्पताल नोतकाणी चौक मातली ते औरतुनि जे बीमारियुनि जी माहिर डॉक्टरियाणी डॉक्टर अतीका सईद
11: रोज़ानो सुबुह जो 10 खां 10:00 बजे ताईं मरीजनि जो इलाज कंदी।
10: औलाद जो न थियण औरतुनि जे मखसूस बीमारियुनि हई में सूर चेल में सूर रत जो घटि थियण कमज़ोरी ऐं औरतुनि ऐं ॿारनि जो इलाज ऐं अल्ट्रासाउंड कंदी आहे ऐं नॉर्मल डिलीवरी पिण कई वञे थी ऐं डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
12: यादि रखंदा डॉक्टर अतीका सईद हर जुमे जे ॾींहुं मरीज़नि जो मुफ़्त इलाज कंदी।
11: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली। वधीक मालूमात लाइ 2347-3241-230।
1: खुशखबरी अवां जे पंहिंजे शहर मातली में अलरासी हेल्थ केयर क्लिनिक डंदो रोड मातली ते खुली चुकी आहे जिते ॿारनि औरतनि ऐं मर्दनि जे हर बीमारी जो इलाज क्वालिफाइड ऐं MBBS सीनियर डॉक्टर मोहम्मद अशरफ लगारी कंदो आहे। डॉक्टर मोहम्मद अशरफ लगारी साहब रोज़ानो शाम 4 वॻे खां राति 10 वॻे ऐं हर आचर ते सुबुह 10 वॻे खां राति 10 वॻे ताईं मरीज़नि जो इलाज कंदो आहे। यादि रखंदा दाइमी बुखार नज़लो ज़ुकाम बदन में सूर चेनी कमज़ोरी मलेरिया मुदे जो बुखार टीबी बदहज़मी मल्लो ऐं ॿियनि बीमारियुनि जो इलाज कंदो आहे।
13: एड्रेस दंदो रोड अल मदीना होटल जे पोयां डॉक्टर मोहम्मद अशरफ अल राज़ी हेल्थ केयर क्लिनिक मातली। वधीक राब्ते लाइ सजाद अली लिगारी मोबाइल नंबर 03704-94-244।
9: मातली ऐं आसपास जी अवाम लाइ ख़ुशख़बरी
10: मातली शहर जी पहरी होलसेल मोहम्मदी फार्मेसी मातली जिते हर दवा अवां के होलसेल रेट में मिलंदी। मेडिकल स्टोर वारन लाए 12% एं घरू सार्फिन लाए हर दवा 10% रियायत ते मिलंदी। जेका मेडिसन असां वट बर वक्त मौजूद न हुंदी उहा बे डी घुराए पूरी करे डींदासीं। घरू सारिफ हुजे या मेडिकल स्टोर वारा उन्हनि खे राइडर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी। राइडर खे 50 रुपया खरीदार अदा कंदो। टाइमिंग सुबुह 9 खां 6:30 शाम ताईं। नोट असां वट लूज गोरियूं या कैप्सूल न मिलंदा। एड्रेस मोहम्मदी फार्मेसी नज़्द अलीशेर कांटा मेन हैदराबाद रोड अशोक कुमार। मोबाइल नंबर 03130863163।
14: अवांजे पंहिंजे शहर मातली में अवांजो जातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली। डॉक्टर अज़ा मुस्तफ़ा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण औरतन जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण बांझपन।
10: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी। यादि रख निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो। निज़ामाणी मेडिकल सेंटर ते OT लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे। निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाइ एडमिन नाना सोलंगी। मोबाइल नंबर 2301043842। टी 43।